दोस्तों, इब्न खल्दून का असल नाम अबू जैद अब्दुल रहमान इब्न मोहम्मद इब्न खल्दून था। वो 27 मई 1332 को तुनिशिया के शहर इफ्रीकिया में पैदा हुए। आज के जमाने में जिसको हम आम तौर पर तुनिशिया ही कहते हैं। इब्न खल्दून ने अपने इल्म से दुनिया के चंद सबसे अहम और कौमी तारीख को समझने के तरीकों को बताया। उन्होंने अपनी जिंदगी में एक बहुत मुश्किल सफर तय किया, लेकिन उनकी सोच और तहकीकात ने इल्म और तारीख को एक नया रास्ता दिखाया। इब्न खल्दून ने अपने इल्मी सफर का आगाज कौमी तारीख और सोच के हवाले से किया। वो सिर्फ तारीख दान ही नहीं बल्कि सोशियोलॉजी और फिलॉसफी के पहलुओं पर भी अपनी तहकीकात करते थे। उनका काम ना सिर्फ उस वक्त के इल्म से आगे था बल्कि आज भी उनकी थ्योरीज और नजरियात इस्तेमाल किए जाते हैं। उनका सबसे मशहूर काम उनकी किताब मुकदमा है। ये किताब एक कौमी तारीख का ऐसा जिस्मानी और जहनी सफर है जो ना सिर्फ इल्म की दुनिया को मालूमात फराहम करती है बल्कि तारीख और मुआशरे की समझदारी में भी एक नई सोच का आगाज करती है। तो आइए सामीन, अब नजर डालते हैं जो मुकदमा उन्होंने लिखा था उसकी अहमियत पर। तो मुकदमा, जिसको इब्न खल्दून की सबसे अहम किताब माना जाता है, इस किताब में उन्होंने सबसे पहले इल्म तारीख को एक तारीखी और इल्मी नजरिए से देखा। इब्न खल्दून ने यह बताया कि तारीख सिर्फ एक सूती वाकयात की वजाहत नहीं है बल्कि उसमें चंद मसाइल भी शामिल हैं जो सामाजिक, सियासी और मुआशरती हालात के हवाले से रिश्ता रखते हैं। उन्होंने असाबिया यानी कौमी हम आहंगी और वक्त के साथ मुल्कों के गुरूब यानी डिक्लाइन की तहकीकात की। उनकी ये सोच और नजरिए आज भी सोशियोलॉजी और पॉलिटिकल साइंस में बेहतरीन हवाले के तौर पर इस्तेमाल किए जाते हैं। आइए सामईन, अब रुख करते हैं इब्न खल्दून की थ्योरीज की जानिब। इब्न खल्दून ने अपने मुकदमा में कई अहम थ्योरीज और आइडियाज दिए। उन्होंने अपनी तकरीर में ये कहा कि हर कौम का एक असली असर होता है जो उनकी तारीख और समाजी हालत का असर डालता है। उन्होंने अपने नजरियात में असाबिया का जिक्र किया जो कि कौमी हम आहंगी का एक कॉन्सेप्ट है। उनका कहना था कि किसी भी मुआशरे की तारीख का राज उसकी असाबिया में होता है। असाबिया का मतलब है कि किसी कौम में उस वक्त तक एक जज्बा और भाईचारा हो जब तक वो अपनी कुदरती फजीलत और दोस्ती में मजीद ईमान लाए। इब्न खल्दून के मुताबिक जब असाबिया कमजोर होती है तभी मुआशरे में नफरत, फितना और सियासी इंस्टेबिलिटी का सामना होता है। तामीन, बात करें अगर इब्न खल्दून के सियासी नजरिए की, तो इब्न खल्दून ने सिर्फ तारीख और मुआशरे को ही नहीं बल्कि सियासी सोच को भी बहुत गहराई से समझा। उनका ये मानना था कि सियासी असर और हुकूमत का असल बेस असाबिया पर होता है। अगर एक हुकूमत अपनी असाबिया को लूज कर दे या खो दे तो वो फिर लंबे वक्त तक कौम के लिए फायदा मंद नहीं रह सकती। उन्होंने अपनी तहकीकात में ये भी कहा कि एक सही हुकूमत वही है जो अपने लोगों को जस्टिस और बेसिक नेसेसिटीज फराहम करे, और जब हुकूमत अपने असली मकासद भूल जाए तो वो अपनी लेजिटिमेसी खो देती है। दोस्तों, लेते हैं एक छोटा सा ब्रेक, सुनते रहिए FM 107। दोस्तों, रेकलेस और लापरवाह ड्राइविंग जिंदगियों और मालो दौलत के लिए एक सीरियस खतरा है और एक संगीन ट्रैफिक वायलेशन भी है, और इसके लिए सख्त सजाएं दी जाती हैं जिनमें कैद और गाड़ी की जब्त शामिल है।
وزارت داخلہ اپنے ارادوں کا واضح طور پر اظہار کرتی ہے کہ وہ ٹریفک قوانین کو مزید مسلسل طور پر نافذ کرے گی تاکہ کمیونٹی کی سیکیورٹی اور خوشحالی کو محفوظ رکھا جا سکے۔ ریکلس اور لاپرواہ ڈرائیونگ نہ صرف زندگیوں کو خطرے میں ڈالتی ہے بلکہ یہ دوسرے لوگوں کے لیے بھی مصیبت کا سبب بنتی ہے۔ ایسے رویے صرف ٹریفک رولز کی خلاف ورزی نہیں کرتے بلکہ سماجی اور قومی امن اور اطمینان کو بھی نقصان پہنچاتے ہیں۔ ایف ایم 107 اس بات کی مسلسل تاکید کرتا ہے تاکہ ہم سب اس سے سیکھیں اور ایسے رویے اختیار نہ کریں۔ ایف ایم 107 آپ کی اور آپ کی فیملیز کی حفاظت کی خواہش کرتا ہے۔ ویلکم بیک، اہلن و سہلن، آپ سن رہے ہیں پروگرام سائنٹسٹ ورلڈ سرور مرزا کے ساتھ۔ سامعین، ابن خلدون کا علم اور اس کا اثر کافی اثردار رہا۔ ابن خلدون کا کام سوشولوجی، پولیٹیکل سائنس، اکانومکس اور ہسٹری کے حوالے سے ایک مستند ذریعہ سمجھا جاتا ہے۔ انہوں نے معاشرے اور انسانی فطرت کو سمجھنے کے لیے جس طرح سے نظریات دیے وہ آج بھی طالب علم اور ریسرچرز کے لیے ایک مددگار ریسورس ہیں۔ ان کی سوچ نے دنیا کو یہ دکھایا کہ تاریخ صرف وقت کے گزرنے کا نام نہیں ہے بلکہ ہر ایونٹ اور ہر صورتحال کا اپنا ایک اثر ہوتا ہے۔ ان کا یہ کام نہ صرف علمی سرکلز میں مشہور ہوا بلکہ ان کے آئیڈیاز نے دنیا کے مختلف حصوں میں سوچے سمجھے ہوئے علمی سوچ کو فروغ دیا۔ آئیے سامعین، اب نظر ڈالتے ہیں ان کے سفر پہ جو انہوں نے مصر کی جانب کیا۔ اپنی قلعت ابن السلامہ میں ابن خلدون نے نہ صرف مقدمہ کا پہلا ڈرافٹ مکمل کیا بلکہ اپنی عظیم تاریخی کتاب کتاب العبار کا بھی ایک حصہ لکھا جو مسلم نارتھ افریقہ کی تاریخ پر بہترین اور آخری ضروری وسیلہ ہے۔ ایسے کام کرنے کے لیے انہیں کئی دفعہ دوسرے کتابوں اور دستاویزات کا حوالہ دینا پڑتا تھا۔ ایک شدید بیماری نے آخرکار انہیں اپنی پناہ گاہ چھوڑنے کا عقیدہ دیا۔ انہیں تیونس واپس جانے کی اجازت مل گئی جہاں انہوں نے صرف علم کے کام میں مشغول ہو کر اپنی تاریخ کا کافی حصہ مکمل کیا۔ 1382 میں 50 سال کی عمر میں انہیں مکہ کے حج پر جانے کے لیے مصر جانے کی اجازت مل گئی اور پھر وقت گزرتے 40 دن بعد ابن خلدون الیگزینڈریا پہنچے اور چند ہی دنوں میں کیرو میں تھے جو اس وقت اور اب تک عرب دنیا کا سب سے بڑا اور شاندار شہر تھا۔ اس پر ان کا گہرا اثر تھا اور انہوں نے کہا، میں نے سونے کا شہر دیکھا، دنیا کا باغ، قوم کے ملن کی جگہ، اسلام کا محل اور حکومت کا مرکز۔ ان کی کیرو کے بارے میں توقع واضح طور پر پرانی تھی کیونکہ انہوں نے کئی مشہور نارتھ افریقن علماء کے جواب کوٹ کیے جو انہوں نے اس شہر سے واپس آنے پر دیے تھے، جن میں سے ایک تھا، جس نے اسے نہیں دیکھا وہ اسلام کی طاقت نہیں جانتا۔ دوستوں، سن 1400 میں تیمور اور اس کی فوج نے سیریا کا حملہ کیا اور مصر کے نئے سلطان فراج ان سے ملنے کے لیے نکلے۔ اپنے ساتھ ابن خلدون اور دوسرے مشہور افراد کو لے کر تھوڑی دیر بعد مملک فوج مصر واپس چلی گئی جبکہ ابن خلدون کو محاصرہ شدہ دماسکس میں چھوڑ دیا گیا۔ حالات جلد ہی نا امید کا شکار ہو گئے اور شہر کے سول نوٹیبلز نے تیمور کے ساتھ تعاون کرنا شروع کیا جس میں انہوں نے ابن خلدون سے ملنے کی درخواست کی۔ اس کے بعد ابن خلدون کو شہر کے دیوار سے رسی کے ذریعے نیچے اتارا گیا اور وہ دشمن کے کیمپ میں کچھ 7 ہفتے گزار کر اپنی آٹو بائیوگرافی میں انہوں نے اس وقت کی تفصیلی وضاحت دی ہے۔